र प्रहरी बीच झडप पनि भएको थियो। स्पेनले देखाएको उच्च स्तरीय खेल र खेलाडीहरूको संयमताले उनीहरूले विश्वकप मात्र जितेनन्, विश्वभरिका धेरै फुटबल प्रेमीहरूको मन जित्न पनि सफल भए। यसपटक स्पेनी टिमलाई धेरै धेरै बधाई। स्मरण रहोस्, यसपटकको युरोपियली च्याम्पियनसिप पनि स्पेनले नै आफ्नो हातमा पारेको थियो। त्यसै गरेर महिलाहरूको फुटबल विश्वकप पनि यसपटक स्पेनले नै जितेको छ। श्रोताहरू, अब म प्रस्तुत गर्दैछु सारिका घिमिरेले गाउनु भएको उहाँकै शब्द र सङ्गीतको यो एउटा मिठो नेपाली गीत।

श्रावण महिना लागेसँगै नेपालीहरूका विभिन्न चाडपर्वहरू रक्षाबन्धन, नागपञ्चमी, गाई जात्रा, इन्द्र जात्रा, तीज आदि हुँदै दसैँ तिहार र छठ पर्व आउँदछ। त्यसैले यो श्रावण महिना लागेपछि चाडपर्वको आगमनको हिसाबले पनि हेर्ने गरिन्छ नेपालमा। पौराणिक व्याख्या अनुसार यो श्रावण महिनामा समुद्र मन्थन भएको थियो र त्यसपछि हलाहल विष निस्केको र संसारलाई रक्षा गर्नको लागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनु भएको उल्लेख गरिएको छ। यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यो महिनामा शिवलिङ्गमा जल तथा बेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ। यसै अनुरूप नेपालका विभिन्न शिवको मन्दिरहरूमा यो महिनामा र मुख्यतया साउन महिनाको सोमबारका दिन ठुलो भिडगाड हुने गर्दछ। श्रावण महिनाको महिमाबारे यो एउटा सानो जानकारी हामीले हाम्रो पात्रो .com लिएका थियौँ। अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा म यहाँहरू समक्ष प्रस्तुत गर्दैछु सन्जु मोक्तानले गाउनुभएको सलिन मगर र विवेक राईको शब्द र सङ्गीतको यो एउटा रमाइलो गीत।

लामो समयको नीतिगत अन्योल र कानूनी जटिलतापछि अन्ततः भारतको कोलकाताबाट विराटनगरको एकीकृत भन्सार जाँच चौकीसम्म मालवाहक कार्गो रेल आउन सुरु भएको छ।

यो कार्गो मालवाहक रेलले नेपालले तेस्रो मुलुकबाट आयात गरेका सामानहरू बोकेर कलकत्ता बन्दरगाहबाट विराटनगर भन्सार चौकीसम्म आउनेछ। यसरी कार्गो रेलको व्यावसायिक आगमनले मोरङ सुनसरी औद्योगिक करिडोरमा अहिले एउटा नयाँ उत्साह थपेको छ। यो क्षेत्रका व्यवसायीहरू अहिले निकै उत्साहित भएका छन्। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अब साउन महिनाभित्रै स्वदेश फर्कने भएका छन्। पूर्व प्रधानमन्त्री देउवा अहिले उपचारको सिलसिलामा हङकङमा छन् र उनी यही महिनाभित्र स्वदेश फर्कने जानकारी उहाँका स्वकीय सचिवले जानकारी गराएका छन्। स्मरण रहोस्, देउबा दम्पति जेनजी आन्दोलनको क्रममा बुढा नीलकण्ठ स्थित उनकै निवासमै गएर उनीहरूमाथि आक्रमण गरिएको थियो र त्यसपछि उपचारका लागि उनीहरू पटक पटक विदेश गइरहेका छन्। नेपाल सरकारले आगामी 2 वर्षसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङमा समेत 50% छुट दिने निर्णय गरेको छ। यसबाट विदेशी वायु सेवाहरू आकर्षित भएर पोखरा र भैरवमा सिधै उडान सञ्चालन गर्ने आशा व्यक्त गरिएको छ। यिनै नै हुन् अहिलेका नेपालका केही ताजा समाचारहरू। श्रोताहरू, अब म प्रस्तुत गर्दैछु कमलीकान्त भेटवालले गाउनु भएको, उहाँकै शब्द र सङ्गीत रहेको यो एउटा मिठो नेपाली गीत।

श्रोताहरू, आजको कार्यक्रममा हामीलाई साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। अब आजको यो कार्यक्रमको समय लगभग समाप्त हुनै लागेको छ। अब जानुभन्दा पहिले तारादेवीले गाउनु भएको एउटा पुरानो गीतलाई रिमिक्स गरेर मदन कृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले आफ्नै अटोबायोग्राफी बनाएर त्यो गीत गाउनु भएको छ। मलाई निकै नै रमाइलो लाग्यो त्यो गीत। अब आजको कार्यक्रममा त्यो मिठो गीत राखेर यहाँहरूसँग बिदा माग्न चाहन्छु। भोलिबाट सुरु हुन लागेको विकेन्ड तपाईँहरू रमाइलो गरेर तर सुरक्षित भएर बिताउनुहोला। नमस्ते।